0: مختلف ادبی اداروں اور جامعات نے آپ کو اعزازات سے نوازا بھی ہے. آپ کی شناخت ایک محب اردو محقق اور فکشن نگار کے طور پر بھی مستحکم ہے. موجودہ دور میں ایک نئی صنف ایک اور آئی ہے جسے ہم افسانچہ کہتے ہیں, اور افسانچہ بھی آپ نے تحریر کیا ہے, وہ بھی میری نظر سے گزرا ہے. تو اگر کوئی افسانچہ آپ کے پاس موجود ہے, اگر وہ ہمیں اور ہمارے سامعین کو آپ کی آواز میں سننے کو مل جائے تو آپ کی عنایت ہوگی. جی ارشاد.
1: تو یہ افسانچہ ہے, اس کا نام ہے ساحرہ.
0: ساحرہ.
1: برٹش ایئر ویز کا طیارہ اپنی متعین بلندی پر پہنچ کر سبک روی سے پرواز بھرنے لگا تو سہ نشستی سیٹ پر بیٹھے ہوئے تینوں غیر ملکیوں نے اپنے اخبار تہہ کیے اور اس ایک دوسرے کی طرف دیکھ کر مسکرائے. گفتگو کا چرخہ چل پڑا. ان کا تعلق یورپ کے مختلف ممالک سے تھا لیکن منزل ایک ہی تھی, کثیر الثقافتی اور کثیر اللسانی ملک ہندوستان. تینوں اپنے اپنے ملک کے نامور قلم کار تھے اور سیاحت ان کے رخش قلم کو مہمیز کرنے کا باعث تھی. دوران پرواز انہوں نے ہندوستان کی سیاحت میں ہم سفر رہنے کا فیصلہ کیا. ایک ماہ کی سیاحت میں انہوں نے بہت سے علاقے, متعدد تہذیبیں اور معاشرتیں دیکھیں, بہت سی زبانوں کو سنا اور پڑھا, لیکن تشنگی دور نہیں ہوئی. انگنت میدانوں, پہاڑوں, ساحلوں اور جنگلوں سے گزرتے ہوئے سفر کے آخری پڑاؤ میں تھکے مسافر ایک سبزہ زار میں پہنچے جہاں ایک حسین و جمیل دوشیزہ نے رو پہلی قلم جیسی نازک انگلیوں کو چاند سی پیشانی تک لے جا کر ان کا استقبال کیا. کیا حسن تھا, کیا تمکنت تھی, کیا ادا تھی. رشک غزال آنکھوں کی سپیدی سیاہی اور سرخی میں دو مئے دو عادشاہ کا خمار تھا. ہر ادا میں تہذیب تھی, سلیقہ تھا. جب وہ لب کشا ہوئی تو ان فرنگیوں کو لگا جیسے جل ترنگ بج اٹھا ہو, چاندی کے گھنگرو گنگنائے ہوں, جیسے خالص شہد قطرہ قطرہ کانوں میں گھل گیا ہو, جیسے الفاظ سحر پھونک رہے ہوں. ایک نے پوچھا, اے شینی دہن حسینہ, تمہارا نام کیا ہے؟ نازنی نے حجاب آلود نظریں اٹھائیں اور گلاب کی پنکھڑیوں کو جنبش ہوئی. ناچیز کو اردو کہتے ہیں.
0: کیا بات.
1: دوسرے نے حیرت سے پوچھا, اے سیمی بدن, تم اس گلستاں میں تنہا کیوں ہو؟ اس نے جواب دیا کہ میری دلکشی اور ہر دل عزیز سے خوفزدہ لوگ مجھ سے کنارہ کر گئے اور میرے اپنوں نے مجھے دربدر کر دیا.
0: کیا بات ہے, کیا بات ہے. کسی شاعر نے بھی اس پہ کہا تھا کہ میرے چاہنے والے ہیں سب, میرا کوئی نہیں ہے. میرے چاہنے والے ہیں سب, میرا کوئی نہیں ہے, میں بھی اس ملک میں رہتا ہوں اردو کی طرح. تو اردو کی یہ خوبصورتی ہے, اردو کی یہ چاشنی ہے, اردو کی مٹھاس ہے کہ لوگوں تک پہنچتی ہے. میں آپ سے یہ جاننا چاہوں گا کہ آپ کو بہت سارے اعزازات ملے, ان اعزازات میں سے کوئی ایسا اعزاز جو آپ کے دل کو چھو گیا ہو اور اس کے قریب آپ رہتی ہیں, اس کے بارے میں آپ بتانا چاہیں.
1: جیسا کہ آپ سے ابھی بات ہو چکی, سب سے پہلا اعزاز تو جو دل کو چھوا وہ تھا جو کم عمری میں ملا اور وزیر اعظم سے ملا.
0: جی. اور ظاہر سی بات ہے اسی زمانے میں یوم خواتین بھی شروع ہوا.
1: جی, یوم خواتین بھی, اور وہ یوم خواتین کا پہلا آفیشیل پروگرام تھا.
0: پہلا آفیشیل پروگرام, اور پہلے آفیشیل پروگرام میں فرسٹ پرائز, تو یہ تو بہت بڑی بات.
1: تو ظاہر ہے اس سے زیادہ تو دل کو چھونے والا کچھ نہیں.
0: بالکل صحیح.
1: لیکن اس کے علاوہ اب دیکھیے, میں اگر کسی ایک اعزاز کے لیے کہوں کہ وہ اس نے زیادہ دل کو چھوا تو دوسروں کے ساتھ ناانصافی ہوگی.
0: ناانصافی ہوگی, بالکل. تو نئے لکھنے والوں کو آپ کس طرح دیکھتی ہیں؟
1: نئے لکھنے والوں کے لیے میرا سب سے بڑا مشورہ یا نصیحت جو بھی آپ کہیں وہ یہ ہے کہ راتوں رات شہرت کی خواہش نہ کریں. آج کے لکھنے والوں میں کی سب سے بڑی کمزوری یہ ہے کہ وہ ان کے پاس زبان جیسی بھی ہے, ظاہر بہت معیاری نہ صحیح, لیکن بہرحال اردو میں لکھ رہے ہیں, ہمارے لیے یہی بہت ہمت افزا بات ہے, لیکن وہ غور نہیں کرتے
0: کہ
1: کیا لکھ رہے ہیں, کیسے لکھ رہے ہیں, کیا لکھنا ہے, کیا نہیں لکھنا ہے. یہ بہت بڑی ادب میں سب سے بڑی بات یہ ہے کہ آپ کو یہ دیکھنا ہوتا ہے. ان کا تو یہ ہوتا ہے کہ رات تو انہوں نے غزل لکھی اور خود بھی اس پہ نظر ثانی نہیں کی اور اس کو سوشل میڈیا پہ ڈال دیا, اور انہی کی طرح کے جو سامعین اور قارئین ہیں انہوں نے واہ واہ اور شاباش اور مبارکباد کا شور مچا دیا. تو انہوں نے یہ سمجھ لیا کہ وہ جو ہیں اب تو اتنے ان کے فالوورز ہو گئے کہ اب وہ اب ان کو اصلاح کی ضرورت نہیں ہے. تو یہ جلد بازی اور اجلت کبھی ادب میں اعلیٰ مقام نہیں پیدا کر سکتی. اپنا لکھا ہوا وہ 10 بار پڑھیں تو خود انہیں اپنی کمیاں محسوس ہوں گی, اور اگر کوئی اتفاق سے استاد آس پاس ہو तो उस्ताद की जगह तो हमेशा खाली होती है।
0: बिल्कुल, और शायर ने भी कहा ना कि नए उम्रों की खुद मुख्तारी को कौन समझाए, नए उम्रों की खुद मुख्तारी को कौन समझाए, कहाँ से बच के निकलना है और कहाँ जाना जरूरी है, तो उनको तो पता ही नहीं,
1: उनको पता नहीं है। और अक्सर ऐसे बैकग्राउंड से आते हैं कि वहाँ पे घर पे उनको वो माहौल नहीं मिलता,
0: माहौल नहीं,
1: ये भी बहुत अहम बात है।
0: मौजूदा दौर में चूंकि टेक्नोलॉजी का जमाना आ गया है, एआई का दौर है, तो एआई के जमाने में तख्लीकी मेयार को आप किस तरह से देखती हैं?
1: एआई के जमाने में मशीनी मेयार हो रहा है, देखिए तख्लीकी मेयार नहीं हो रहा,
0: तख्लीकी मेयार,
1: क्योंकि आजकल मैं वाकिफ हूँ, क्योंकि मैं भी सोशल मीडिया के बहुत से ग्रुप से जुड़ी हुई हूँ, जो अफसाने नगार, अफसाना अफसानचा वगैरह के, तो वहाँ पे मैं देखती हूँ कि बहुत से लोग आज भी जो हैं वो अपना कहना चाहिए जो मौजू है
0: जी,
1: वो एआई से डाल के उस अफसाने लिखवा रहे हैं, लेकिन वो इतना नुमाया फर्क दोनों में होता है कि जब इंसानी जज्बात शामिल नहीं होंगे तो मशीन वो काम नहीं कर सकती और उसमें वो असर भी नहीं होगा। तो अगर आप चाहते हैं, कोई चाहता है अगर कि उसकी तख्लीक जिंदा रहे और आगे आने वालों के लिए भी वो एक बशर राह का काम करे, तो जहाँ तक हो सके वो अपने तख्लीक, अपने इंसानी जज्बात एहसासात और अपने कलम
0: जी,
1: सबसे बड़ी काम बात यह है अपने कलम का साथ रखें, मोबाइल की से एक फिंगर के टच का ख्याल ना रखें
0: जी। बहुत शुक्रिया, आपने नए लिखने वालों के लिए बहुत अच्छी बात कही कि आप अपने एहसासात और जज्बात को लिखें, न कि मशीनी एहसासात और जज्बात को लिखें, और एआई है, अच्छी बात है, ये आपके लिए बेहतरी है, लेकिन इसको आप एज ए मददगार लें, उसके ऊपर मुनहसिर ना हो।
1: बहुत सारी चीज़ें हैं
0: जी,
1: आपकी आपकी तालीम में है, आप तरबियत में है, आपके मतलब ये इल्म में है
0: जी,
1: कि वो दुनिया में क्या हो रहा है, साइंस की तरक्की, जो भी सारी बहुत सारी तरक्कियात हैं, बहुत से नए मसाइल पैदा हो रहे हैं, उस सिलसिले में आप एआई का खुल के इस्तेमाल करें,
0: लेकिन अपने लेकिन को अदब करने के लिए,
1: लेकिन अदब जहाँ की बात है, जो जो तख्लीकी अदब है, उसमें कम से कम अपने एहसास को अपनी जबान में बयान करें, एआई की जबान में नहीं बयान।
0: बहुत बहुत शुक्रिया डॉक्टर साहिबा, आप हमारे इस प्रोग्राम में तशरीफ लाई, इसके लिए हम आपका तहे दिल से शुक्रिया अदा करते हैं, आपका बहुत बहुत शुक्रिया। ये थी डॉक्टर नईमा जाफरी पाशा, जिन्होंने उर्दू अदब को तहकीक, अफसाना, नावल निगारी और फरहंग नवेसी के जरिए नई जहतें अता की। आपने सुना कि डॉक्टर साहिबा ने किस खूबसूरती के साथ हमारे तमाम सवालात के जवाब दिए। सामईन, हमारी कोशिश होती है कि हम ऐसी ही शख्सियात को आपके रूबरू करते रहें जिनकी ज़िंदगी हमारे लिए और ख़ास उनके लिए जो उनके नक्शे कदम पर चलकर अपनी राह हमवार कर रहे हैं या करना चाहते हैं, वो उनके तजुर्बात व मुशाहिदात से इस्तेफादा करते हुए अपनी मंजिल को आसान बना सकें, और वो जो अपने फ़नकार, अदीब और असाज़ा वगैरह को जानने का शौक़ रखते हैं, वो भी हमारी मजलिस से बराह रास्त इस्तेफादा कर सकें। तो आपको ये भी बता दें कि इस प्रोग्राम की तरतीब व पेशकश इंतज़ार सैफ़ी की है। तो सामईन, इसी उम्मीद के साथ कि आपसे फिर मुलाकात होगी कुछ और प्रोग्रामों और कुछ नए मेहमानों के साथ, तब तक के लिए आप अपने मेज़बान शाहनवाज़ हाशमी को प्रोग्राम ख़त्म करने की दीजिए इजाज़त। खुदा हाफिज़।